0: والصلاة القائمة آت محمدا الوسيلة والفضيلة وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 پر پیغام.
2: یہ ایک حقیقت ہے کہ والدین اولاد کے لیے سب سے بہترین آئیڈیل ہوتے ہیں, اس لیے اولاد کی تربیت کرنے کی غرض سے والدین کے لیے خود اپنی اصلاح کرنا بھی بہت ضروری ہوتا ہے, کیونکہ اولاد سب سے زیادہ اپنے والدین سے ہی سیکھتی ہے. محبتیں ہوں یا نفرتیں, عبادات ہوں یا اخلاقیات, معیشت ہو یا معاشرت, اولاد کو یہ سب سکھانے کی ذمہ داری والدین پر ہی عائد ہوتی ہے. یہ مت بھولیے کہ والدین جو بوتے ہیں وہی تو کاٹتے ہیں.
1: پیغام on FM 107.
3: Cricket ho
4: and he's hooked that away. That's four runs.
3: Football ho
5: Goal!
3: ya koi aur bada sporting action, hum laate hain aap tak har angle, har story aur har highlight bilkul seedhe saade andaaz mein.
6: तो अगर आप रहना चाहते हैं अपडेटेड और कनेक्टेड स्पोर्ट्स की दुनिया से,
3: ट्यून इन करें स्पोर्ट्स राउंड अप दोहा वाले कबीर के साथ एवरी थर्सडे एट 1 PM.
6: क्योंकि यहाँ होगी बात सिर्फ स्पोर्ट्स की. स्पोर्ट्स की, स्पोर्ट्स
7: की. जेंजी की डिक्शनरी में एक वर्ड होता है फोमो, फीलिंग ऑफ मिसिंग आउट, यानी एहसास कि कुछ तो छूट गया है. पर हम है ना 2026 का पूरा कैलेंडर, उसमें जो भी इवेंट्स आएंगे आप अपडेटेड रहेंगे. सो नो फोमो एवर अगेन. सुनिए कदर 2026 मेरे यानी दोहा वाले कबीर के साथ. रहिए अपडेटेड हर मंडे शाम 7:15 से सिर्फ FM 107 पर. दिल से देसी.
8: आप सुन रहे हैं सन एंड साउंड आरजे सफा के साथ सिर्फ FM 107 पर.

0: لسنرز، آج ہم بات کر رہے ہیں ڈائبٹیز ان پری ڈائبٹیز کے بارے میں. ابھی تک ڈاکٹر صاحب نے بتایا اور بھی بہت کچھ، اور سب سے اہم پوائنٹ یہ ہے کہ ہم اپنی جو ڈائبٹیز ہے اسے ہونے سے کیسے روک سکتے ہیں. جی، اور ڈاکٹر صاحب بتا رہے ہیں بڑی ڈیٹیل میں کہ کس طرح سے جو ہمارے آرگنس ہیں، اگر بلڈ شوگر زیادہ ہے اور کیسے زیادہ ہوتی ہے، کیا کیا رسک فیکٹر ہیں. جی ڈاکٹر صاحب، اس میں جو ڈائگنوز تو ٹیسٹ سے ہی کروایا جاتا ہے کہ تشخیص جو ہے وہ ہو گئی، اس میں جیسے پری ڈائبٹیز کی آپ نے ہمیں بتا دی، تو اس میں بھی جو آرگنز ہیں وہ افیکٹ ہوتے ہیں، جیسے اگر ڈائبٹیز ہے اور وہ شوگر لیول جو ہے وہ باہر وہ ڈپازٹ ہو رہا ہے، جیسے آپ نے کہا کڈنی ہے، لیور ہے، اس کے علاوہ کہیں کسی بھی جگہ پر جیسے کولیسٹرول لیول وہ ہائی ہو جاتے ہیں، تو یہ میں ذرا پوچھنا چاہوں گی آپ سے.
1: جی بالکل، پری ڈائبٹیز میں بھی جو ہے، کیونکہ آپ کی شوگر نارمل شوگر نہیں ہے اور وزن بھی کافی لوگوں کا جو ہے غیر صحت مند وزن ہوتا ہے،
0: جی،
1: تو یہ دونوں مل کر جو ہے سلو اندر سائلنٹ ڈیمیج ہوتا رہتا ہے ہمارے جو شریان ہیں، جو چھوٹے ہیں یا بڑے ہیں. تو تقریباً یہ لوگوں میں دیکھیے آپ، ان کے اندر بھی جو ہے پیروں میں، بعض لوگ پیروں میں جلن بول سکتے ہیں یا وغیرہ، اگر آپ ٹیسٹ بھی اگر آپ کریں گے پیروں کا اعصاب میں، تو اعصاب میں تھوڑی مشکل پائی جائے گی. ہو سکتا ہوں کہ جو ہے گردوں میں سے جو پروٹین خارج ہو رہا ہے، جو وہ جو ٹیسٹ کرنے پتہ چلے گا. اب مسئلہ یہ ہے کہ یہ کافی سائلنٹ بیماریاں ہیں، اس کی کوئی علامات نہیں ہوتی.
0: سوری ڈاکٹر، میں یہ بہت سارے جو پیشنٹ ہیں وہ بالکل یہی کمپلین کرتے ہیں کہ جو پاؤں میں جلن ہو رہی ہے یا کچھ، یہ بھی کہتے ہیں اچھا اس طرح محسوس ہو رہا ہے، سوئیاں چبھ رہی ہیں.
1: بالکل، سوئیوں کا چبھنا، بلکہ اتنی شدید، اتنا شدید درد، یا پھر جیسا کہ اس کو ہم ہار بولتے، جیسے کہ آگ کی طرح پیر ہوتے ہیں، بلینکٹ بھی ٹچ نہیں کر سکتی، اتنی اتنا شدید درد ہو سکتا ہے. اور خاص کر جب مشروبات یا پھر میٹھی چیزوں کا زیادہ آپ استعمال کریں، تو اس کے بعد اور زیادہ جلن محسوس ہوتی ہے، تو یہ اس کے علامات ہو سکتے ہیں. یا پھر آپ جب فردر چیک کریں گے تو ہو سکتا ہے کہ آنکھ میں بھی جو ہے ڈائبٹیز کے کوئی چینجز ہو سکتے ہیں. یا پھر آپ جب آپ پیشاب کا ٹیسٹ کریں گے تو ہو سکتا ہے اس میں بھی پروٹین خارج ہو رہے ہیں. یہ پورے ارلی سائنس ہیں پورے. اب دیکھیے، اگر اس کو ہم یہیں پہ نہیں روکیں گے
0: جی،
1: تو پھر یہ آگے چل کے بہت بڑے کمپلیکیشنز میں آتے ہیں. اب میں ہمیشہ جو ہے جب بھی لیکچر ہوتا ہے یا جب لوگوں کو پڑھاتا ہوں تو یہ بتاتا ہوں کہ دیکھیے، آپ ایز اے ڈاکٹر پیشنٹ کو کہاں ٹریٹ کرنا چاہ رہے ہیں؟
0: جی،
1: آپ پیشنٹ کو پورا ہارٹ اٹیک ہو گیا، ہارٹ فیل ہو گیا، کڈنی، وہاں پہ ٹریٹ کرنا چاہ رہے ہیں یا اس سے پہلے آپ علاج کرنا چاہ رہے ہیں اور اپنے پیشنٹس کو جو ہے ہارٹ ہونے سے، کڈنی کی بیماری ہونے سے، فالج ہونے سے بچانا چاہ رہے ہیں؟ تو اگر ہم کو پہلے ہی پکڑیں گے، پہلے ہی بیماری پکڑ میں ہی، تو پہلے آسانی سے علاج ہو سکتا ہے اور یہ کافی سارے کمپلیکیشن سے بچا جا سکتا ہے.
0: ٹھیک ہے،
1: تو اس میں ایک امپورٹنٹ میسج بس یہی ہے کہ ہر کوئی اگر اس کی تشخیص کریں، ہر سالانہ ایک بار ٹیسٹ کریں، ایون آپ کو کوئی سمٹم نہیں ہے، ایون آپ ہیلدی ڈائٹ پر بھی ہیں، ریگارڈ لیس جو بھی ہے، آپ سال میں ایک بار ٹیسٹ کر لیں،
0: ٹھیک،
1: کنفرم کر لیں کہ نہیں ہے.
0: ٹھیک،
1: یہ ایک بہت ہی امپورٹنٹ رسک فیکٹر ہے ہر بیماری کے لیے. اور اگر ول پاور ہے تو اس کو کمپلیٹلی اس کو ختم کر سکتے ہیں. جیسے کہ آپ مثلاً، اب بعض لوگ بولیں گے شوگر کا ایک رسک فیکٹر ہے کہ ایج، عمر.
0: جی،
1: جیسے عمر زیادہ ہوئی تو شوگر ہو سکتا. اب میں عمر کو تو کم نہیں کر سکتا، رائٹ، اب میں خاندانی جو رسک ہے اس کو کم نہیں کر سکتا.
0: بالکل،
1: لیکن میں اس کو، یہ میرے ہاتھ میں ہے، اس کو میں روک سکتا ہوں، کم کر سکتا ہوں. تو اس لیے یہ چیز کو، جیسے کولیسٹرول ہے، کولیسٹرول ہم کنٹرول کر سکتے ہیں، اس میں میڈیسن سے کنٹرول کر سکتے ہیں. وزن ہے، وزن کو بھی الحمدللہ ہم کنٹرول کر سکتے ہیں. تو اسی طریقے سے یہ موڈیفائیبل رسک فیکٹر میں آتا ہے. تو اسموکنگ کو بھی ہم جو ہے آہستہ آہستہ ختم کر سکتے ہیں.
0: جی،
1: اسی لیے کیا ہے، اس میں تقریباً ہر، کیونکہ اس کے افیکٹس جو ہے ہر سسٹم میں ہے تقریباً،
0: جی،
1: چاہے وہ لنگس میں ہو، چاہے ہارٹ پر ہو، بلڈ پریشر پر ہو، ہر جگہ اس کے افیکٹ، اثرات ہونے کی وجہ سے یہ ہر جگہ ڈسکشن میں آتا ہے ٹاپک.
0: بالکل جی، اور جیسے نروس کا ہے، جیسے آپ نے کہا کہ اکثر ڈائبٹیز میں ہی زیادہ تر جو ہے وہ سینسیشنز جو ہیں وہ کم بھی فیل ہوتی ہیں. جیسے ہم بار بار، ہم نے کافی بار بات کی کہ جو پاؤں ہیں، فٹ کیئر جو ہے بہت ضروری ہے اس میں ڈائبٹیز میں، تو وہ بھی یہ کافی اہم ہے اس میں.
1: بالکل بالکل
0: جی،
1: اس لیے کیونکہ ڈائبٹیز میں جو کمپلیکیشنز ہوتے ہیں اس کو ہم چھوٹے شریان افیکٹ ہونے کے جو مائکرو ویسکولر کمپلیکیشن ہوتے ہیں، اور بڑے شریان جس کو مائکرو ویسکولر بولتے ہیں. تو مائکرو ویسکولر سب سے پہلے جو آنے والے جو کمپلیکیشنز ہیں وہ یہی ہیں کہ آپ کو پیروں میں جلن ہونا، پیروں میں آپ کو سینسیشنز کم ہونا، یا کبھی کبھی بہت زیادہ اور یعنی اثر ہو گیا تو پھر پیر میں گینگرین وغیرہ بھی ہونے کے چانس ہو سکتے ہیں، اور آپ کا پیر ٹھنڈا بھی ہو جانا، پیر میں جو ہے ٹیمپریچر ڈفرینس بھی آتے ہیں. اگر آپ کے شریان، جو بڑے شریان بھی اثر ہونا شروع ہو گئے، تو پھر وہ جو ہے آپ کو پیریفرل آرٹیریل ڈیزیز بھی ہو جائے گی. تو جس میں آپ کے، جیسا کہ ہمارا ہارٹ کے اندر جو خون کی نالیاں بلاک ہوتے ہیں، ہارٹ اٹیک ہوتا ہے، تو پیر کے اندر کی جو ہمارے خون کی نالیاں ہیں تو وہ بھی بلاک ہوتے ہیں، جس کی وجہ سے گینگرین وغیرہ کے کمپلیکیشن ہو سکتے ہیں.
0: ठीक।
1: तो इसलिए भाई हम बार बार यही कहते हैं कि भाई क्योंकि शुगर एक ऐसी चीज़ है कि सिर्फ वो हार्ट के खून की नालियों को ब्लॉक नहीं करती
0: जी।
1: दिमाग के, गर्दन के, पैरों के, हर जगह की खून के। अब अगर आपको, आप ही सोचिए कि अगर आप एक जगह ब्लॉक है तो हो सकता है उसको दूसरे ब्लॉक्स भी हैं
0: जी।
1: अब अक्सर पेशर पेशेंट बोलते हैं कि मुझे थोड़ा चलने के बाद पैरों में दर्द होता है
0: जी, बिल्कुल।
1: अब खास अब यंग न्यूली डायग्नोस पेशेंट में नहीं होता है, 10-15 साल 20 साल के बाद हो सकता है, खासकर स्मोकिंग जो करते हैं हजरत
0: जी,
1: तो उनके अंदर ये ब्लॉक्स जल्दी आते हैं। ठीक है, तो उसको बोलते हैं जैसे कि हम चेस्ट पेन होता है, जैसे कि अब जब हम ज्यादा तेज चलें, किसी अगर शरीयान में ब्लॉक है तो चेस्ट पेन होता है जिसको मेंजाइना बोलते हैं। ठीक है, तो वो खून की सप्लाई जितनी ऑक्सीजन मिलना है और अपने दिल को उतनी नहीं मिल रही, उसी तरीके से जब हम ज्यादा जब चलते हैं तो पैरों को भी, पैर में जो हमारे जो गोश्त है, जो मसल्स है, उसको भी ऑक्सीजन चाहिए। लेकिन अगर हमारे पैर की शरीयान ब्लॉक्ड है तो वो नहीं मिलेगा, तो पैरों में दर्द होता है।
0: ठीक, अच्छा ये वजह होती है।
1: जी जी
0: ठीक है,
1: तो इसको जो है पेरिफेरल एंजाइना बोलते हैं, ये पैरों का चेस्ट पेन है, ये
0: जी
1: पैरों में चश्मे नहीं है।
0: सही सही।
1: और वो खासकर आपको बताएंगे जैसे मैं थोड़ी देर रुक गया मेरा पेन दर्द कम होता, फिर मैं थोड़ा चल सकता हूँ।
0: अच्छा,
1: ये टिपिकल हिस्ट्री होती है,
0: बिल्कुल, और होती है ऐसे बिल्कुल पेशेंट्स
1: में। तो इसलिए इसलिए जो है जो भी खासकर 10-15 साल 20 साल जिससे जिसको शुगर है तो पैरों की शरीयान भी चेक करना जरूरी होता है। हम लोग पैरों का ब्लड प्रेशर भी चेक करते हैं, इसको हम एंकल ब्रेकियल प्रेशर इंडेक्स बोलते हैं। पैरों का प्रेशर और आपके हाथ का प्रेशर का कंपेरिजन करते हैं।
0: अच्छा,
1: तो वो अगर उसमें मसला हो गया, पैरों का प्रेशर ज्यादा हो गया मसलन, तो इसका मतलब ब्लॉक है।
0: अच्छा ठीक,
1: तो फिर उसके लिए फिर वैस्कुलर सर्जन की मदद लेनी पड़ती है। जी
0: ठीक। इस तरह डॉक्टर जैसे आपके साथ पहले भी प्रोग्राम किया तो उसमें ये पॉइंट भी बहुत अहम था कि जो डायबिटिक्स हैं या प्री डायबिटिक्स हैं उनके जो लेवल्स हैं जैसे ब्लड प्रेशर, वो उसमें भी जो रिस्क है वो ज़्यादा होता है, जैसे उनके कम उस पर ही शुरू हो जाता है।
1: सही है
0: जी, वो ज़रा मैं
1: जी बताऊँगी आप। जी तो डाइट है, आप डाइट अच्छी करिए, एक्सरसाइज, डाइट प्लेट वाला मेथड आप अपनाइए आज से ही, एक्सरसाइज आप आज से ही वर्जिश कर दीजिए, स्मोकिंग है आप बंद कर दीजिए स्मोकिंग।
0: ठीक है,
1: और जो नए अदविया हैं, आप पेशेंट्स को ये भी पूछना चाहिए डॉक्टर से कि क्योंकि आजकल जो मेडिसिन हैं सिर्फ शुगर कंट्रोल नहीं कर रहे, तो आप अपने डॉक्टर साहब से पूछ सकते हैं कि ये मेरी जो दवा है क्या सिर्फ शुगर कंट्रोल कर रही है कि मेरे हार्ट और किडनी को बचा रही है। ये भी आप अहम सवाल करिए आप
0: जी।
1: अगर आप उस मेडिसिन पे नहीं हैं तो आप उस मेडिसिन पे आप आ जाइए, आप तो आपको एडिशनल आपको बेनिफिट मिल रहा है। क्योंकि हम लोग आजकल सिर्फ शुगर, हम सिर्फ शुगर के डॉक्टर नहीं, हम शुगर कंट्रोल नहीं कर रहे हैं, हम आपको पूरा रिस्क कंट्रोल कर रहे हैं, जिसको हम कार्डियो मेटाबॉलिक रिस्क बोलते हैं ना। हम देख रहे हैं कि कहीं आपको हार्ट की पेचीदगी नहीं है तो हार्ट के लिए दवा दे रहे हैं, किडनी है तो किडनी के लिए दे रहे हैं, कोलेस्ट्रॉल है तो कोलेस्ट्रॉल के लिए कर रहे हैं, ब्लड प्रेशर, ये पूरे रिस्क फैक्टर्स को हम कंट्रोल कर रहे हैं। तो आप भी अपनी तरफ से जो है एहतियाती तदाबीर को जो है आप फॉलो करना जरूरी होता है।
0: ठीक है
1: जी।
0: और ये कि आप अपने डॉक्टर से कंसल्टेंट से जो है क्वेश्चन कर सकते हैं कि क्यों, मतलब हमें कौन सी मेडिसिन जो है वो चाहिए। इसमें डॉक्टर साहब जैसे कि उसमें फिर प्रिवेंटिव मेजर्स पे देते हैं, ज़रूरी तो नहीं होता कि अगर उसे वो कॉम्प्लिकेशंस हो चुकी हैं जैसे हार्ट की या किडनी की ज़्यादातर या लिवर है, तो उसमें फिर क्यों, ये क्या रेजिम जैसे देते हैं?
1: क्योंकि शुगर जो है, आप देखिए कि शुगर इज इक्वल टू हार्ट अटैक बोलते हैं अक्सर पेशतर जो है, शुगर होना हार्ट होना बराबर है
0: जी।
1: और ये काफ़ी रिसर्च से प्रूवन भी है।
0: ठीक है,
1: बाज़ लोग इसको नहीं मानते लेकिन रिसर्च ये बता दी कि भाई शुगर खासकर जिसकी एडवांस शुगर है, काफ़ी सालों से शुगर है, ये बहुत बड़ा रिस्क फैक्टर है ये
0: जी।
1: क्योंकि ये चीज़ें अंदर हो रही हैं पता नहीं चलता आपको। ठीक है, ये सिर्फ आपको ज्यादा से ज्यादा जब आप रिसर्च लेवल में आप टेस्ट करेंगे तो ये बीमारियां बाहर निकल के आती हैं। तो इसीलिए हार्ट, जैसे कि अब हम शुगर तो कंट्रोल कर लिए, अब हम दूसरी चीज़ों पे हमको फोकस करना है। अगर हम हार्ट से बचना है, फॉलेज अटैक स्ट्रोक से बचना है, किडनी की बीमारी से परेशानी से बचना है, तो सबसे अहम है कोलेस्ट्रॉल। तो इसलिए हम करते हैं कि जो डायबिटीज पेशेंट हाई रिस्क है, हाई रिस्क में कोलेस्ट्रॉल जो है लेवल 70 के नीचे होना चाहिए।
0: अच्छा,
1: तो हम बोलते हैं देखिए भाई आपका कोलेस्ट्रॉल, आपको बेशक हार्ट नहीं है फिलहाल, बेशक कोई मसला नहीं, लेकिन आपका 70 के नीचे आपका कोलेस्ट्रॉल होना, इसीलिए आपको प्रिवेंशन में हम आपको जो है प्राइमरी, एज ए प्राइमरी प्रिवेंशन आपको ये गोली कोलेस्ट्रॉल लोअरिंग जो स्टैटिन जो बोलते हैं वो हम देते हैं।
0: ठीक है,
1: तो अभी हार्ट नहीं हुआ, कुछ नहीं हुआ, लेकिन हम पहले से ही कंट्रोल कर रहे हैं, ये जरूरी होती है।
0: बाज़ूकात यही है, बल्कि आप जो है टेबलेट शुरू कर देते हैं कोई भी एंटी कोलेस्ट्रॉल जो है, तो कोलेस्ट्रॉल लेवल सही होता है बिल्कुल, फिर भी
1: फिर भी
0: अच्छा।
1: जी हाँ, फिर भी लेना होता है जी।
0: ठीक,
1: क्योंकि हम लोग इस पे रिसेंटली हमारी रिसर्च करें हम लोग, मैं इसमें शामिल था, तो हम लोग यहाँ के लोगों का जो डायबिटीज जो पेशेंट्स हैं
0: जी,
1: तो यहाँ के उनके पेशेंट्स का रिस्क मालूम करें हम लोग कि कितने लोगों को हार्ट की बीमारी है, कितने लोग हाई रिस्क पे हैं
0: जी।
1: तो ये पता चला कि उसका खुलासा ये है कि 25% लोग जिसको डायबिटीज है उसको हार्ट का मसला है।
0: अच्छा ठीक,
1: 25% लोग, और बाकी के पूरे लोग हाई रिस्क पे हैं, यानी उनके अंदर कुछ ऐसे चीजें हैं जैसा कि उनका उनका वेस्ट सर्कमफेरेंस ज्यादा है, ब्लड प्रेशर ज्यादा है, या उनको सांस में तकलीफ स्लीप एपनिया है, या उनका जो है कोलेस्ट्रॉल ज्यादा है, तो ऐसे काफी सारी चीजें हैं। क्योंकि देखिए जैसा कि बताया मैं आपको, सिर्फ हम शुगर को नहीं देख रहे हैं
0: जी,
1: शुगर तो सिर्फ एक ही चीज हो गई,
0: ठीक है,
1: हम ये देख रहे हैं कि क्या हमारा पेशेंट का ब्लड प्रेशर कंट्रोल में है, 130 ET के नीचे है, क्या हमारे पेशेंट का कोलेस्ट्रॉल कंट्रोल में है
0: जी,
1: क्या ये पेशेंट ये बेहतरीन जो जदीद अदिया उस पे है
0: जी,
1: क्या इनका वजन सेहतमंदाना हो गया है, क्या इनके BMI कंट्रोल में आ गया, इनके वेस्ट सर्कमफेरेंस कम हुआ
0: जी,
1: तो ये पूरी चीजों को हम देखना है, पूरी पिक्चर देखना है। तो अगर ये पेशेंट में पूरे क्राइटेरिया मीट हो रहे हैं तो वो पेशेंट जो है डेफिनेटली लो रिस्क पे रहेगा।
0: ठीक
1: जी,
2: आप सुन रहे हैं हेल्थ गाइड,
3: हेल्थ गाइड
2: डॉक्टर फौजिया शफी के साथ, ओनली ऑन FM 107, दिल से देसी।